0: گئے قلب حیران کی تسکی وہیں رہ گئی. اللہ اللہ وہاں کا درود و سلام. From here we read درود and سلام, the angels take it and convey it to نبی علیہ الصلوۃ والسلام. But standing there, the روضہ مبارک, imagine the person is right there, meter or two away from Nabi alayhi salatu wasalam, resting place, and he's saying, As-salatu was-salamu alayka ya Rasulallah. As-salatu was-salamu alayka ya Habiballah. As-salatu was-salamu alayka ya khayr khalqillah. And believes that Nabi alayhi salatu wasalam is listening and responding to his salam. What can be more enjoyable? And what can give a person more sukoon in his heart? And what can give a person more noor in his heart than such salat and salam? Allah, Allah, wahan ka durood o salam. And then he says, Allah, Allah, wahan ka sujood o qiyam. The sajdas in the masjid of Nabi alayhi salatu wasalam. The qiyam in the masjid of Nabi alayhi salatu wasalam. Allah, Allah, وہاں کا وہ کیف دوام, وہ صلاة سکون آفری رہ گئی. So everything remained behind there. ہم مدینے سے اللہ کیوں آ گئے قلب حیران کی تسکی وہیں رہ گئی. جس جگہ سجدہ ریزی کی لذت ملی, جس جگہ ہر قدم ان کی رحمت ملی, جس جگہ سجدہ ریزی کی لذت ملی, جس جگہ ہر قدم ان کی رحمت ملی, جس جگہ نور رہتا ہے شام و سحر, وہ فلک رہ گیا وہ زمین رہ گئی. ہم مدینے سے اللہ کیوں آ گئے قلب حیران کی تسکی وہیں رہ گئی. جس جگہ سجدہ ریزی کی لذت ملی, جس جگہ ہر قدم ان کی رحمت ملی, جس جگہ نور رہتا ہے شام و سحر, وہ فلک رہ گیا وہ زمین رہ گئی. جس جگہ سجدہ ریزی کی لذت ملی, that enjoyment that we've got in the sajda in مدینہ شریف, and جس جگہ ہر قدم ان کی رحمت ملی, every step that a person takes in مدینہ شریف is nothing but enshrouded in the mercy that is descending in مدینہ شریف 24 hours of the day. And جس جگہ نور رہتا ہے شام و سحر, 24 hours is nothing but noor in Madina Sharif. We don't have those hearts, so therefore we cannot even sense sometimes the darkness of our sins. We cannot sense that noor. But in everything there's nothing but noor. In the food there's noor. In the air there's noor. In the skies there's noor. In the mountains there's noor. Everything there's nothing but noor. And noor of all noors, Rasool Paak sallallahu alaihi wasallam resting there. Wo falak reh gaya, wo zameen reh gayi. Say, I've left behind that earth, I've left behind that sky. Pad ke nasrum minallahi fa fathun qareeb, hum rawan jab huwe suwe kuwe habib. پڑھ کے نصر من اللہ و فتح قریب, ہم رواں جب ہوئے سوئے کوئے حبیب. برکت رحمت ساتھ چلنے لگی, برکت رحمت ساتھ چلنے لگی, بے بسی زندگی کی یہی رہ گئی. So when we began to read Nasrun min Allah wa Fathun Qareeb, and we started moving towards Madina Sharif, Barkat Rahmat Saath Chalne Lagi. Barkat, Rahmat, everything started travelling with us on the way to Madina Sharif. Bebasi Zindagi Ki Yehi Reh Gayi. Helplessness, everything remained behind here. Zindagani Wahi Kaash Hoti Basar, काश बहजाद आते न हम लौट कर, जिंदगानी वही काश होती बसर, काश बहजाद आते न हम लौट कर। और पूरी हुई हर तमन्ना मगर, ये तमन्नाए कल्बे हजी रह गई। जिंदगानी वही काश होती बसर,
1: हाउ आई विश से द रिमेनिंग डेज ऑफ माई लाइफ वुड हैव बीन स्पेंट इन मदीना शरीफ।
0: और पूरी हुई हर तमन्ना मगर, एवरी अदर डिजायर ऑफ माइंड गॉट फुलफिल्ड, द ओनली तमन्ना एंड डिजायर ऑफ माई हार्ट विच हैज नॉट बीन फुलफिल्ड एज येट एंड फॉर विच आई एम वेटिंग ए फुलफिलमेंट इज दैट माई लाइफ मस्ट एक्सपायर इन मदीना शरीफ। That is the tamam. May Allah tabaraka wa ta'ala give us true love of Madina Sharif in our hearts. Now we'll make some short zikrullah. And then we'll break at about 11. And about half an hour you can go have your snacks or something outside. Then come refreshed. And then we will take the name of Allah tabaraka wa ta'ala, so that all the outside noises get drowned. And the only thing we hear is Allah, Allah.